ओके जनाब खुद रमंदर इनको यो शेर देखा ना और शेर संग दे शेर संग दे हाँ शेर शेर सदा सिद्ध ची जमाड़ी खबरी बा रख्तियाशी वक्त बराशी ए जमाड़ी खबरी बा रख्तियाशी वक्त बराशी हाइस्ट बदे ओसो पैसो सौदाशी वक्त बराशी और चाचे दे पैसो द पारा प्रे हो दम यारानो यो रजम में खुत पजड़ाशी वक्त बराशी اور چکل میں داجیب دا قادی اعظم بابا نے ڈکشی چکل میں داجیب دا قادی اعظم بابا نے ڈکشی ناشنا حلق بہم زم آشنا شی وقت براشی دا خبر گورے بالکل حقیقت تھا نن سبا گورا ہر سو پا پیسو باندی دی کنا نو بس چی پیسے در سروی نو دا ہر سڑی با یار دوست بھائی رور بھائی ہو چکل در سر پیسے نوی بیا پردی سے کہتی خپل دن پسکے ناچے سہی دا اوکے جناب پیسی وہ گھٹے پیسی اوکے جناب کے درمندر